0: اہم بات یہ ہے کہ ہمارے اندر جو رحمت ہے نا وہ ہماری اپنی پیدا کی ہوئی نہیں, ماں کے دل میں بچے کے لیے جو شفقت ہے, باپ کی نگاہ میں اولاد کی فکر, کسی اجنبی کے دکھ پر دل کا یعنی پگھل جانا, ترس آنا کمزور پر, یہ سب رحمتیں عطا کی گئی ہیں. مخلوق رحمت کی مالک بذات نہیں, یعنی بذات خود وہ رحمت کے مالک نہیں, اسے رحمت ملی ہے لیکن اللہ کی رحمت کسی کی عطا نہیں, وہ خود ذو الرحمہ ہے. ربک الغنی ذو الرحمہ, حقیقی کامل اور بے نیاز رحمت اسی کی ہے. تو اصل سوال یہ ہے کہ اس رحمت کو ہماری نگاہ پہچانتی ہے یا نہیں, یا پہچانتی تو کتنی پہچانتی ہے. کبھی انسان رحمت کو صرف وہاں تلاش کرتا ہے جہاں اس کی خواہش پوری ہو, حالانکہ رحمت کا دائرہ ہماری خواہش سے کہیں بڑا ہے. سانس بھی رحمت ہے, مہلت بھی, ہدایت بھی رحمت, توبہ کا دروازہ بھی رحمت, اور کبھی وہ چیز بھی رحمت ہو سکتی ہے جس کی حکمت ہمیں ابھی سمجھ نہ آئی ہو. تو بات وہی ہے کہ رحمت تو غائب نہیں ہوتی, کبھی صرف اسے دیکھنے والی نگاہ جو ہے نا وہ غافل ہو جاتی ہے. سامعین کرام, قرآن مجید میں رحمت کے حوالے سے ایک اور نہایت دلنشی تعبیر ہے. یعقوب علیہ السلام فرماتے ہیں, فاللہ خیر حافظا وہو ارحم الراحمین, تو اس کا مطلب ہے حقیقی حفاظت اللہ ہی کی حفاظت ہے اور وہ تمام رحم کرنے والوں سے بڑھ کر رحم فرمانے والا ہے, ارحم الراحمین. یہاں ذرا ارحم الراحمین کے الفاظ پر ٹھہریے. راحمین جمع ہے, پلورل کا صیغہ ہے, یعنی دنیا میں رحم کرنے والے اور بھی ہیں. ماں اپنے بچے پر رحم کرتی ہے, باپ کے دل میں اولاد کے لیے شفقت ہوتی ہے, انسان انسان پر ترس کھاتا ہے, بلکہ یہاں تک کہ بے زبان جانور بھی اپنے اولاد سے محبت کرتے ہیں اور اس کی حفاظت بھی کرتے ہیں. اب سوال یہ ہے کہ ان سب کے دلوں میں یہ رحمت آئی کہاں سے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے رحمت کی وسعت سمجھانے کے لیے ایک ایسا منظر ہمارے سامنے رکھا ہے جس پر انسان جتنا غور کرے اتنا ہی اپنے رب کی رحمت کا نیا مفہوم اس پر کھلتا چلا جاتا ہے. آپ صلی اللہ علیہ وسلم نے بتایا کہ اللہ تعالیٰ نے رحمت کے 100 حصے فرمائے, ان میں سے صرف ایک حصہ دنیا میں اتارا اور اسی ایک حصے کی بدولت انسان, جن, جانور اور دوسری مخلوقات ایک دوسرے پر رحم کرتی ہیں. ذرا سوچیے, آدم علیہ السلام سے لے کر قیامت تک آنے والے کتنے انسان, کتنی نسلیں, کتنی مخلوقات, زمین پر چلنے والے کتنے جانور, جنگلوں میں رہنے والے کتنے وحوش درندے, ان سب کے درمیان جو شفقت, محبت اور رحم دکھائی دیتا ہے وہ اسی ایک حصے کے آثار ہیں. یہاں تک کہ ایک جانور اپنے بچے کے پاس قدم رکھتے ہوئے احتیاط کرتا ہے کہ کہیں اس کا پاؤ بچے کو تکلیف نہ پہنچا دے. ایک درندہ بھی اپنے بچے کی حفاظت کرتا ہے. ایک پرندہ اپنے ننھے سے بچے کے لیے بے قرار ہو جاتا ہے. گویا مخلوق کے سینوں میں بکھری ہوئی یہ ساری نرمی رحمت الہی کے ایک حصے کی جھلک ہے. پھر سوال ہے, تو باقی 99 حصے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا کہ اللہ تعالیٰ نے انہیں قیامت کے دن اپنے بندوں پر رحم فرمانے کے لیے محفوظ رکھا ہے. تو یہاں ایک بات اچھی طرح سمجھنے کی ہے کہ اس حدیث کا مطلب کیا ہے. اس حدیث کا مطلب یہ نہیں کہ اللہ کی اپنی صفت رحمت صرف 100 حصوں تک محدود ہے. بات ایسی نہیں, اللہ کی رحمت اس کی کامل صفت ہے جس کی کوئی حد اور انتہا نہیں. حدیث میں ان 100 رحمتوں کا جو ذکر ہے, یہ اللہ تعالیٰ نے اپنے مخلوق کے لیے پیدا فرمائی, ان میں سے ایک کے آثار ہمیں دنیا میں نظر آتے ہیں اور 99 آخرت کے لیے محفوظ ہیں.
1: آئیے طلحہ اشرف الزمان کے ساتھ سنیے پرلز آف دا قرآن, صرف FM 107 پر.
0: اب آتے ہیں ارحم الراحمین کی طرف. تو مخلوق رحم کرتی ہے لیکن رحم کرنے کی صلاحیت بھی اسے رب کی عطا ہے. مخلوق کے پاس رحمت کی چند بوندیں ہیں جبکہ رحمت کے خزانے اللہ کے ہیں. تو اللہ کیا ہوئے؟ اللہ ہوئے ارحم الراحمین, تمام رحم کرنے والوں میں سب سے زیادہ رحم کرنے والے. تو اسی حقیقت کو رسول اللہ صلی اللہ علیہ وسلم نے ایک اور نہایت جذباتی منظر کے ذریعے صحابہ کرام کے دلوں میں اتارا, یا ان کو اس بات کی تربیت دی. ایک سفر یا کسی غزوے کے موقع پر एक औरत अपने गुमशुदा बच्चे को बेकरारी से तलाश कर रही थी। जंगल का माहौल, लोगों का हजूम था और एक माँ जिसकी निगाहें सिर्फ अपने बच्चे को ढूंढ रही थीं, फिर अचानक उसे अपना बच्चा मिल गया। उसने फौरन उसे सीने से लगा लिया और दूध पिलाने लगी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से पूछा, क्या तुम तसव्वुर कर सकते हो कि ये औरत अपने बच्चे को आग में फेंक दे? सहाबा ने अर्ज किया, हरगिज नहीं, जब तक उसे बचाने की कुदरत रखती है ये अपने बच्चे को आग में नहीं डाल सकती। तब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो जुमला फरमाया, जो मोमिन के दिल में अपने रब के बारे में उम्मीद के पूरा जहान आबाद कर देता है। अल्लाहु अरहमु बिइबादिही मिन हाज़िही बिवलदिहा। अल्लाह अपने बंदों पर इस माँ से भी ज्यादा रहम फरमाने वाला है जितना ये अपने बच्चे पर मेहरबान है। एक बात हमें याद दिलाती है कि माँ की ममता से भी ज्यादा अल्लाह ताला अरहमुर रहीमीन है अपने बंदों के लिए। एक और वाक्य में सहाबा ने एक परिंदे का बच्चा ले लिया। उसके माँ या बाप में से एक परिंदा अपने बच्चे के लिए इस कदर बेकरार हुआ कि मिलाता हुआ इंसानों के करीब आ गया, अपनी जान का खतरा भूल गया क्योंकि सामने उसका बच्चा था। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस मंजर से भी सहाबा को रब की रहमत पहचानना सिखाया कि जिस रब ने इस परिंदे के दिल में अपने बच्चे के लिए इतनी शफकत रखी है वो अपनी मखलूक पर इससे कहीं बढ़कर रहम फरमाने वाला है। और यही बात बाप की शफकत में भी दिखाई देती है। एक शख्स अपने बच्चे को सीने से लगा रहा था, उसे प्यार कर रहा था। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उससे पूछा, क्या तुम उस पर रहम करते हो? उसने उसके जी हाँ, फरमाया, अल्लाह इस बच्चे पर तुमसे ज्यादा रहम फरमाने वाला है, वो अरहमुर रहीमीन है। तो जब हम कहते हैं ना कि अरहमुर रहीमीन, तो उसका मतलब ये बनता है कि हर मखलूक की रहमत उसी की आता है मगर अल्लाह की अपनी रहमत कामिल बेनियाज और बेहद है। यही वजह है कि रहमत के खजाने किसी इंसान के इख्तियार में नहीं, न कोई फरिश्ता उनका मालिक है, न कोई नबी, न कोई बादशाह, न कोई साहिब इक्तदार। कुरान सवाल करता है, अम इंदहुम खज़ाइन रहमत रब्बिकल अज़ीज़िल वहाब, क्या उनके पास आपके रब जो गालिब और बहुत अता फरमाने वाले हैं उनकी रहमत के खजाने हैं? नहीं, रहमत के खजाने सिर्फ अल्लाह के हैं। इसलिए किसी इंसान को यह हक नहीं कि वह अपनी पसंद और नापसंद के मुताबिक अल्लाह की रहमत तकसीम करने लगे कि फलां पर रहमत हो सकती है, फलां पर नहीं, फलां के लिए उम्मीद है, फलां के लिए नहीं। अरे भाई, आखिरी फैसला बंदों के हाथ में नहीं, रब के हाथों में है। कुरान मोमिन के दिल में यही यकीन पैदा करता है कि नरादनी अल्लाह बिरहमतिन हल हुन्ना मुमसिकात रहमती, अगर अल्लाह मेरे लिए रहमत का इरादा फरमाए तो कौन है जो इस रहमत को रोक सके। और एक दूसरे मकाम पर फरमाया, मा यफ्तहुल्लाहु लिन्नास मिन रहमतिन फला मुमसिक लहा, अल्लाह लोगों के लिए रहमत का जो दरवाज़ा खोल दो उसे कोई बंद करने वाला नहीं। तो ये आयत, बल्कि ये आयात मोमिन के अंदर एक अजीब इत्मीनान पैदा करती हैं कि अगर पूरी दुनिया के दरवाजे बंद हो जाएं मगर अल्लाह ने रहमत का एक दरवाज़ा खोल दिया हो तो कोई ताकत उसे बंद नहीं कर सकती। और अगर लोग आपके बारे में फैसले सुनाते रहें तब भी अल्लाह की रहमत उनके फैसलों की पाबंद नहीं। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से दुआ फरमाया करते थे, اللهم إني أسألك من فضلك ورحمتك فإنه لا يملكها إلا أنت، اے اللہ میں تجھ سے تیرے فضل اور تیری رحمت کا سوال کرتا ہوں کیونکہ ان کا مالک تیرے سوا کوئی نہیں۔ تو یہاں انسان اور رب کی رحمت کے درمیان ایک بڑا فرق سامنے آ جاتا ہے کہ اگر رحمت کے خزانے انسان کے ہاتھ میں دے دیے جائیں تو انسان اپنی تنگ دلی، ذاتی رنجش، غصے اور مفاد کے مطابق انہیں روکنے لگے۔ قرآن اسی انسانی کمزوری کی طرف اشارہ کرتا ہے کہ اگر تمہارے پاس میرے رب کی رحمت کے خزانے ہوتے تو تم خرچ ہو جانے کے خوف سے انہیں روک لیتے نا، کیونکہ انسان طبعاً یعنی فطرتاً وہ تنگ دل ہے۔ تو اللہ کی شان کو دیکھیے، بندہ اس کا انکار کرتا ہے، اس کی نافرمانی کرتا ہے، پھر بھی دنیا میں اسے سانس ملتی ہے، رزق ملتا ہے، صحت، مہلت، سب کچھ۔ کیوں؟ کیونکہ وہ رب انسانوں کی طرح رحم نہیں کرتا، وہ ارحم الراحمین ہے۔ تو ارحم الراحمین یہ محض ایک صفت نہیں، یہ مومن کے لیے امید کا سہارا بھی ہے۔ جب اپنی خطائیں دیکھ کر دل بوجھل ہو جائے جب دنیا کے رویے انسان

को मायूस कर दें, जब महसूस हो कि कोई समझने वाला नहीं, तब याद रखिए जिस रब की रहमत के खजाने ख़त्म नहीं होते, उसी की तरफ लौटने का रास्ता भी उम्मीद से खाली नहीं होता। मखलूक की रहमत, अरे ये तो महदूद है। मेरे रब की रहमत बेकिनार, मखलूक रहम करती है मगर रहमत अता करने वाला वो अल्लाह है, और जब वो रहमत का दरवाज़ा खोल दे तो उसे बंद करने वाला कोई नहीं, वही है अर्रहमुर राहिमीन। समीने किराम, हकीकत ये है कि रहमत कहीं दूर छुपी हुई नहीं। अगर यानी कोई रहमत की तलाश करे तो उसे रहमत के आसार अपनी ज़िंदगी में मिल जाएगी। तो मसला ये है कि हम रोज़ाना उन्हें देखते देखते उनके आदि हो गए हैं। कुरान हमें इन्हीं मानूस चीज़ों को एक नई निगाह से देखना सिखाता है। रहमत इलाही को समझने के लिए कुरान की कई सूरतें हमारे सामने बड़े वसी मनाजर खोलती हैं। सूरह रहमान, सूरह कहफ, सूरह मरियम, सूरह ज़ुख़रुफ़, सूरह यासीन, सूरह मुल्क में जगह जगह अल्लाह की रहमत के आसार नुमाया होते हैं। सूरह रहमान का आगाज़ तो गोया रहमत का पूरा नक्शा हमारे सामने रख देता है। इरशाद खुदावंदी है, अर्रहमान अल्लमल कुरआन خلق الانسان علمه البيان। इस तरह जो ना आगे अब पढ़ते जाएं, एक अजीब रहमत की कैफियत है। सूरज और चांद, आसमान और ज़मीन, दरख्त और नबातात, मीज़ान और अदल, फल और खजूर, गल्ला और खुशबूदार पौधे, एक एक नेमत का जिक्र होता है सूरह में, और फिर बार बार सवाल किया जाता है, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, तो तुम अपने रब की कौन कौन सी नेमत को झुठलाओगे। तो यहाँ रहमत का पहला मंजर शायद वो है जिसे हम सबसे ज्यादा नजरअंदाज करते हैं, वो बज़ात खुद आपका वजूद है। जरा सोचिए, एक वक्त था जब न मैं था न आप थे, हमारा कोई नाम न था न कोई शनाख्त। कुरान कहता है, هل اتى على الانسان حين من الدهر لم يكن شيئا مذكورا, انسان پر ایک ایسا وقت بھی گزرا ہے جب وہ کوئی قابل ذکر چیز ہی نہ تھا۔ تو اللہ تعالی ہماری تخلیق کا محتاج نہیں تھا, وہ الغنی ہے, کامل طور پر بے نیاز, پھر بھی اس نے ہمیں عدم سے نکالا, وجود عطا کیا, زندگی دی, شعور دیا, اور اپنی بنائی ہوئی اس وسیع دنیا میں جینے کا موقع دیا۔ इसलिए रहमत का पहला सबूत बाहर तलाश करने से पहले अपने वजूद में देखिए, आपका जिंदा होना भी रहमत है। रहमत का दूसरा पहलू फिर यह है कि उसने पैदा करके ऐसे छोड़ नहीं दिया, बल्कि तखलीक को तनासुब और जरूरत के मुताबिक बनाया, ठीक है ना। सूरह सजदा में अल्लाह ताला अपनी तखलीक और तदबीर का जिक्र करने के बाद फरमाता है, ذَلِكَ عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ الْعَزِيزُ الرَّحِيمُ الذي احسن كل شيء خلقه, وہ غیب اور ظاہر کو جاننے والا, غالب اور نہایت رحم فرمانے والا ہے جس نے ہر چیز کو بہترین انداز میں بنایا۔ تو یہاں احسن كل شيء خلقه ہے, یعنی ہر مخلوق کو وہ ساخت, وہ صلاحیت اور وہ نظام دیا گیا جو اس کی زندگی کے لیے موزوں ہیں۔ موسیٰ علیہ السلام نے فرعون کے سامنے اسی حقیقت کو نہایت جامع الفاظ میں بیان کیا, ربنا الذي اعطى كل شيء خلقه ثم هدى, ہمارا رب وہ ہے جس نے ہر چیز کو اس کی مناسب ساخت عطا کی پھر اسے راستہ دکھایا۔ چیونٹی کو دیکھیے یا شیر کو, سانپ کو دیکھیے یا سمندر کی مچھلی کو, ہر مخلوق الگ ماحول, الگ ضرورت اور الگ طرز زندگی رکھتی ہے, اور اللہ نے ہر ایک کو اسی کے مطابق بنایا ہے۔ جو چیز ہمیں بظاہر عجیب دکھائی دیتی ممکن ہے اسی مخلوق کی بقا کے لیے وہ عین حکمت ہو۔ تو خالق اپنی مخلوق کی ضرورت کو جانتا ہے, اور اسی مضمون کو سورہ ملک میں ایک اور خوبصورت زاویے سے بیان کیا گیا ہے, الذي خلق سبع سماوات طباقا ما ترى في خلق الرحمن من تفاوت, کہ جس نے سات آسمان تہ بتہ بنائے تم رحمان کی تخلیق میں کوئی بے ربطی اور خلل نہیں دیکھو گے۔ یہ ایک لفظ پر خاص توجہ دیجئے کہ قرآن نے کہا ہے خلق الرحمن, یعنی رحمان کی تخلیق۔ گویا کائنات کے نظم کو دیکھتے ہوئے قرآن چاہتا ہے کہ ہمیں صرف قدرت نظر نہ آئے, اس قدرت کے اندر چھپی ہوئی رحمت بھی دکھائی دے۔ انسان اپنی بنائی ہوئی چیزوں کے نئے نئے ماڈل نکالتا ہے, آج کوئی مشین بنتی ہے, کل پتہ چلتا ہے کہ اس میں نقص تھا, پھر نیا ماڈل آتا ہے,

0: جاتا ہے. اس کی کوئی خاص وجہ ہے؟
1: یہ جو ہے وہ ہماری جو بلت ایسی ہے, انوائرمنٹل فیکٹرز بھی ایسے ہیں, اس کے بعد ہم سب سے زیادہ سیڈنٹری لائف سٹائل بھی جو ہے وہ آج کل ہمارے مڈل ایسٹ اور ایشین انفلیشن میں پایا جاتا ہے. ہماری ڈائٹ ایسی ہے کہ ہم آئل یوز کرتے ہیں, ہم یہ جو آٹے کی روٹی وہ زیادہ یوز کرتے ہیں.
0: اچھا, وہ بھی اس میں ایک رسک ہے, اس میں زیادہ اگر آپ کاربوہائیڈریٹس وغیرہ لے رہے ہیں
1: جی, تو اگر انہیلدی ڈائٹ ہے اور ویٹ بھی ہے, ویٹ بڑھ رہا ہے, اوبیس لوگ ہیں, تو اس میں چانسز زیادہ ہیں. اور اگر آپ کمپیئر کرے جائیں تو ویسٹرن میں ہر اویئرنیس اتنی ہے ایکسرسائز کی
0: جی,
1: اس کو اگر ہم اپنے ادھر ایشین سائڈ پہ یا مڈل ایسٹ سائڈ پہ کمپیئر کریں تو اس طرح نہیں ہے
0: جی, اور بہت ہی کم ہے,
1: بہت کم.
0: اور دوسرا یہ کہ کچھ زیادہ انوائرمنٹ جیسے کہ گرمی ہے یا کچھ, یہ ہم کہہ لیں گے ہم خود سے کچھ نہ کچھ جو ایکسکیوزز ہوتے ہیں ہمارے سب کے پاس کہ ہم واک نہیں کر سکتے, گرمی بہت زیادہ ہے, یہ بھی ہیں. اور مگر یہ ہے اس طرح سے کہ جو ہے یہ ساری جو ہے وہ تو اس یہ ساری چیزیں لسنرز بہت امپورٹنٹ ہیں کہ ہمارا لائف سٹائل کیا ہے. تو اس کے ساتھ ساتھ جیسے ڈاکٹر صاحب بتا رہے ہیں کہ جو ہارٹ اٹیک کے یا جو رسک فیکٹرز ہیں وہ پھر زیادہ ہوتے چلے جاتے ہیں. جی ڈاکٹر صاحب,
1: یہ سمجھ لینا کہ ہارٹ اٹیک کیا ہے, یہ فرسٹ سٹیج ہے, ٹھیک ہے. اب ضروری کیا ہے کہ پتہ ہو کہ کیا ایسے جو ہیں علامات ہیں کہ اس کہ یہ ہارٹ اٹیک کے ہو سکتے ہیں اور جنہیں اگنور نہیں کیا جا سکتا.
0: جیسے کہ آج ہم خاص طور پر لسنرز بات کر رہے ہیں کہ جو الارمنگ سائنس ہیں, یعنی جو ایسی علامات ہیں جو ہارٹ اٹیک کی ہوتی ہیں مگر ہمیں معلوم نہیں ہوتا, ان پر ہم زیادہ بات کریں گے. کچھ یہ ہیں کہ بالکل جو ہیں سامنے نظر بھی آ رہی ہوتی ہیں, جو پیشنٹ ہے وہ محسوس بھی کر رہا ہوتا ہے, مگر کچھ ایسے جسے چھپی ہوئی ہم کہہ سکتے ہیں یا ہمیں پتہ ہی نہیں چلتا, تو ان پر ہم ضرور بات کریں. جی ڈاکٹر,
1: اگر تو ہم لوگوں گروپ سے پوچھیں کہ انہیں کتنا آئیڈیا ہے کہ کیا ہوتا ہے ہارٹ اٹیک میں, کیا سمپٹمز ہوتے ہیں, تو وہ موسٹلی یہی کہتے ہیں چیسٹ پین
0: جی
1: یا سانس کی بیماری.
0: ٹھیک ہے,
1: اب چیسٹ پین یا سینے کا درد جو ہے وہ صرف وہ درد نہیں ہے, مطلب کوئی بھی سینے کی تکلیف جو ہے, تکلیف میں درد بھی آ جاتا ہے اور دباؤ بھی آ جاتا ہے, یا ایسے سینہ ٹائٹ ہوتا ہوا محسوس ہوتا ہے, یا بہت زیادہ جلن ہوتی ہے, یا کچھ لوگوں کو بس فیل ہوتا ہے کہ وہ ان کا سینہ کھینچ رہا ہے بہت زیادہ.
0: یہ پیشنٹ ٹو پیشنٹ ویری کرتا ہے, مطلب ہر ایک کو ایک ہی طرح کی علامتیں نہیں ہوتی
1: جی. جی تو ضروری نہیں ہے کہ درد ہو, اور بہت سے لوگ سمجھتے ہیں کہ جو ہے وہ لیفٹ سائڈ پہ درد ہوگا تو وہ سینے کا درد جو ہے وہ ہارٹ اٹیک کا ہے, اور اگر رائٹ سائڈ پہ ہے تو کچھ اور ہے, یا لیکن ایسا نہیں ہے, یہ رائٹ سائڈ پہ بھی ہو سکتا ہے. بہت زیادہ پرسنٹیج جو ہے لوگوں کی وہ سینٹرل چیسٹ پین کے ساتھ آتے ہیں, اور بہت زیادہ پرسنٹیج ایسی ہے جو ایپیگیسٹرک پین کے ساتھ آتے ہیں, یا بالکل سینے کے نیچے معدے کے پاس ادھر ہوتی ہے ان کو درد
0: جی. اور کچھ ڈاکٹر صاحب جیسے تیزابیت کی بھی بہت سارے جو افراد ہیں وہ شکایت کرتے ہیں, مگر وہ جو ہے انڈر ہینڈ وہ ہارٹ اٹیک ہی ہو رہا ہوتا ہے.
1: اب بہت سے لوگ درد کو سمجھ بھی نہیں پاتے کبھی کبھی, کیونکہ درد ہوتی ہے انہیں آئیڈیا نہیں ہوتا, تو وہ سمجھتے ہیں کہ یہ تیزابیت ہے اور ہو سکتا ہے کھانے سے ہو رہی ہو
0: جی,
1: لیکن یہ بھی ایک ہارٹ اٹیک کے نشانی ہے کہ وہ بہت زیادہ درد کی وجہ سے, اور یا جو ہے وہ ایسیڈیٹی جیسی فیلنگ جو ہے جو ایک دباؤ کی طرح محسوس ہو رہی ہے
0: جی جی,
1: وہ ایک ہارٹ اٹیک کی نشانی ہو سکتی ہے. اب اس کے علاوہ لوگ سمجھتے ہیں اگر سینے میں درد نہیں ہے تو مطلب ہارٹ اٹیک نہیں ہے. ہمارے پاس تقریباً 15% لوگ ایسے آتے ہیں جو صرف لیفٹ سائڈ بازو کے درد سے آتے ہیں, کہ جو پین ہے وہ لیفٹ سائڈ کے آرم میں ہے. تو बहुत ज़्यादा लोगों को सीने में दर्द नहीं होता, उनको सिर्फ बाजू में दर्द होता है
0: जी।
1: इसके अलावा शोल्डर या कुछ लोगों के सिर्फ जबड़ा जो है वो हैवी हैवी सा महसूस होता है, या उनको लगता है कि कुछ ठीक नहीं है जबड़े में, तो ये भी अगर जो है वो
0: अलामत
1: हो सकती है
0: जी। ठीक,
1: इसी तरह
0: अगर इन तमाम चीज़ों को इग्नोर नहीं करना,
1: या इग्नोर नहीं करना,
0: ठीक है। बस दफ़ा ये होता है जैसे आपने कहा कि इसमें जॉ में जैसे दर्द है, तो यही समझा जाता है शायद दांत में कोई मसला है, कोई ना कोई दांत जो है वो इन्फेक्टेड है, मतलब इस तरह से भी ख्याल किया जाता है
1: जी। कुछ लोगों को दर्द नहीं होता, उनको सांस की तकलीफ होती है।
0: अच्छा, ठीक है।
1: कि हार्ट अटैक आया तो सांस मतलब जो दिल में तकलीफ होती है, कुछ लोगों को इस वजह से होती है कि दिल का जो मसल है वो डेड हो जाता है और उसकी जो स्ट्रेंथ है वो कम हो जाती है।
0: ठीक है,
1: तो दिल जो है वो ब्लड को प्रॉपर सर्कुलेट नहीं कर पाता और वो जो है फेफड़ों में पानी जमा होता है और सांस की तकलीफ होती है।
0: ठीक है,
1: तो कुछ लोग सांस की तकलीफ से आते हैं और कुछ लोग जो है उनको उल्टी भी आती है, दर्द इतनी होती है और जो है वो उनको नौजिया वॉमिटिंग होती है।
0: ठीक है,
1: कुछ लोगों का दर्द जो है वो सीने की बजाय कमर में महसूस होता है।
0: अच्छा,
1: क्योंकि दिल
0: ये
1: के
0: तो थोड़ा बिल्कुल अलामत जो है इसको समझना या उस पर फोकस करना कि ये दिल से इसका कोई जो है मसला हो सकता है, ये नहीं ख्याल किया जाता
1: जी।
0: जैसे कि बैक में दर्द है तो वो यही बैक पेन की, या ज़्यादा से ज़्यादा हो गया कि लबलबे में कोई मसला, तो आमतौर पर ये ख्याल किया जा सकता है।
1: इसमें
0: तो किस टाइप का वो दर्द होता है
1: जी? जब बैक में होता है तो ऐसे लगता है किसी ने खंजर मारा है।
0: अच्छा,
1: तो वो दिल का भी हो सकता है और भी दिल से रिलेटेड या शरियान से रिलेटेड वो होता है कि कोई उसमें जो है वो डाइसेक्शन वगैरह होती है, उसकी वजह से होता है। अब मेन इसमें क्या है, जो लोग कहते हैं कि मतलब हम कैसे कंफर्म करेंगे ये दर्द, मतलब और क्या ऐसे सिम्टम्स हैं कि हमें लगे कि ये कंफर्म दिल का ही है
0: जी।
1: तब क्या होता है कि जब ये दर्द होती है तो इसके साथ जो है वो ठंडे पसीने भी आते हैं
0: जी।
1: ठंडे पसीने आते हैं, उसके अलावा क्या है कि सांस जो है ना वो लिया नहीं जाता, हालांकि मतलब
0: शॉर्टनेस
1: मतलब सांस कम नहीं हो रहा लेकिन तकलीफ हो रही है लेने में।
0: अच्छा, ठीक है,
1: ठीक है,
0: ठीक है।
1: अब ये दर्द जो है वो कभी उन्हें सीने में महसूस हो रहा है, कभी शोल्डर में जा रहा है, कभी आर्म में या बैक पे
0: जी।
1: तो ऐसा है तो ये कंफर्म आपको लाजमी चेक कराना है कि ये हार्ट अटैक के हो सकते हैं।
0: ठीक,
1: इसके अलावा अगर दर्द हो रहा है सीने में और बार बार उल्टी भी आ रही है
0: जी,
1: ये भी जो
0: एक
1: है
0: अलामत हो
1: दिल की अलामत है। अब जरूरी नहीं है कि कोई ना कोई अलामत हो।
0: अच्छा,
1: अब तीन है कि दर्द नहीं होगी या सिर्फ तबीयत होती
0: है,
1: कुछ औरतों में होती है दर्द, कुछ में नहीं, कुछ को दिया नहीं होता कि समझते हैं कि हम थक गए हैं, हमें मतलब उन्हें लगता है कि हम बहुत ज़्यादा थकावट हो रही है, कुछ को सिर्फ जो है वो नौजिया ये उल्टी आती है और कुछ को बस सांस की तकलीफ होती है। तो ख्वातीन में सबसे ज़्यादा मुश्किल होता है ये सिम्टम्स को समझना।
0: ठीक है,
1: तो
0: ये है ये जो कि बिल्कुल ये समझा जाता है कि आम जैसे आपने कहा कि कभी थकावट बहुत ही फटीक है, मतलब ये समझ सकती है जो काम करने जैसे अलामतें हो रही हैं, तो कब कितनी देर हो इस तरह की अलामतें, तो जो ख्वातीन को भी किसी भी चीज़ को नहीं कर रही है।
1: हम यही समझते आ रहे हैं कि हार्ट अटैक जो है वो मर्दों की बीमारी है
0: जी जी,
1: उन्हें लगता है कि औरतों को तो हार्ट अटैक आता नहीं है। लेकिन
0: मगर जब इसमें वो हम देख रहे थे तो इसमें भी काफ़ी ज़्यादा जो जो तादाद में जो ख़वातीन हैं, जैसे 20 मतलब कुछ अर्सा पहले ही जब एक वो पूरा सर्वे किया गया, 330 मिलियन जो थे वो मर्द हज़रात और 320 मिलियन जो ख़वातीन हैं वो कार्डियक डिजीज़ के साथ मतलब मुतासिर हैं वो पूरी दुनिया में, ऐसा ही है
1: जी बिल्कुल। अब ये है कि जो यंग एज में ख़वातीन के जो हार्मोन्स होते हैं वो प्रोटेक्ट करते हैं हार्ट अटैक के अगेंस्ट
0: जी।

0: कुछ भी नहीं बल्कि ये सब चीजें जिस चीज के साथ जुड़ी हुई है जो सबसे ज्यादा वैल्यूएबल है जो सबसे ज्यादा कीमती है जिसकी अफसोस हम सबसे ज्यादा नाकदरी करते हैं बेकदरी करते हैं वो चीज है ना सेहत ना खानदान ना सुकून ना ईमान बल्कि वो है वक्त ये सब चीजें वक्त के साथ जुड़ी हुई हैं इस्लाम में वक्त कोई मामूली शय नहीं बल्कि ये अल्लाह की तरफ से मिली हुई अमानत है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दो नेमतें ऐसी हैं जिनके बारे में अक्सर लोग धोखे में हैं सेहत और फराहत और आज हम ये समझते हैं कि हम फारिग हैं हालांकि हम फारिग नहीं हम मसरूफ हैं स्क्रीन पर लिसनर्स स्क्रीन वक्त को ऐसे चुरा लेती है कि हमें एहसास भी नहीं होता सिर्फ 5 मिनट कहते कहते आधा घंटा गुजर जाता है 1 घंटा निकल जाता है और फिर हम कहते हैं आज तो वक्त ही नहीं मिला क्या वाकई वक्त नहीं मिला या वक्त कहीं और दे दिया गया है हम नमाज को मौखर कर देते हैं कुरान को कल पे छोड़ देते हैं और वालिदैन बच्चों शरीके हयात को बाद में संभालने का वादा कर लेते हैं यही वो जगह है जहां वक्त की अमानत पर सवाल उठता है अल्लाह ताला ने कुरान में कई मकामात पर वक्त की कसम खाई है सूरह वलसर वद्दुहा वल्लैल वल्फजर सोचिए क्या अल्लाह ताला किसी मामूली चीज की कसम खाएंगे सूरह अलसर में अल्लाह ताला फरमाते हैं जमाने की कसम बेशक इंसान खसारे में है और फिर 4 शर्तें बताई ईमान नेक अमल हक की तलकीन सबर की तलकीन और आज हमारा खसारा कहाँ हो रहा है इस वक्त में जो स्क्रीन पर बह रहा है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन इंसान के कदम उस वक्त तक नहीं हिलेंगे जब तक उससे उसकी उम्र के बारे में सवाल ना कर लिया जाए कि कहाँ गुजारी जरा तसव्वुर कीजिए अगर हमारे सामने हमारी स्क्रीन टाइम रिपोर्ट रख दी जाए रोजाना कितने घंटे किन ऐप्स पर किस मकसद के लिए इस सोच दिल को हिला देती है लेकिन यही सोच इस्लाह का दरवाजा भी खोलती है हम अक्सर कहते हैं कि पहले वक्त में बरकत थी सच ये है कि वक्त वही 24 घंटे का है लेकिन तवज्जो बिखर गई है हर नोटिफिकेशन तवज्जो तोड़ता है दिल को मुंतशर करता है और मुंतशर दिल में ना इबादत ठहरती है ना सुकून इस्लाम हमें यकसोई सिखाता है चाहे वो नमाज में हो या जिंदगी में रिसर्च एक लम्हे के लिए अपने दिल से सवाल कीजिए अगर आज मेरी जिंदगी का आखिरी दिन हो तो क्या मैं यही स्क्रीन टाइम चुनूंगा या चुनूंगी अगर आपका जवाब नहीं में है तो यही लम्हा तब्दीली का है रिसर्च इसी के साथ मैं लूंगी एक ब्रेक जब तक सोचिएगा जरूर कि आपका जवाब क्या है और आप इसके बारे में क्या करना चाहेंगे आपसे मुलाकात होती है थोड़ी देर में सुनते रहे एफएम 107 दिल से देसी
1: मॉडर्न लाइफ फास्ट है लेकिन साथ ही है ज़हनों में एंडलेस क्वेश्चंस और अगर आप सोच रहे हैं कैसे बैलेंस करूं फेथ और मॉडर्न लाइफ को तो सुनिए ये शो इस्लामिक मॉडर्न लाइफ जो आपको दिखाएगा इस्लामिक गाइडेंस आज के दौर के हिसाब से
0: लिसनर्स वेलकम बैक ब्रेक से पहले हम बात कर रहे थे इस्लामिक मॉडर्न लाइफ में कि वक्त अल्लाह की एक अजीम नेमत है और ये भी कि डिजिटल दुनिया इसे खामोशी से हमसे चुरा लेती है अब आइए जरा दिल से दिल की बात करते हैं हमें से अक्सर लोग ये कहते हैं मैं बहुत बिजी हूँ लेकिन अगर सच पूछा जाए तो हम बिजी नहीं हैं हम बिखरे हुए हैं एक हाथ में फोन एक हाथ में ईयरफोन एक आंख स्क्रीन पर और दिल कहीं और यही वजह है कि काम भी मुकम्मल नहीं होता इबादत भी अधूरी रहती है और दिल भी मुतमईन नहीं होता इस्लाम हमें मसरूफियत नहीं यकसोई सिखाता है अगर हम सीरत रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखें तो हमें वक्त की बेहतरीन मिसाल मिलती है نبی کریم صلی اللہ علیہ وسلم لوگوں کے لیے بھی وقت رکھتے تھے, عبادت کے لیے بھی, گھر والوں کے لیے بھی اور آرام کے لیے بھی. لیکن ایک بات مشترک تھی, ہر کام اپنے وقت پر پوری توجہ کے ساتھ, نہ عبادت میں چلی, نہ گفتگو میں بے دلی, نہ کسی حق میں کوتاہی. یہی وقت میں برکت کا راز ہے. وقت میں برکت کیا ہے؟ ہم اکثر یہ کہتے ہیں کہ وقت میں برکت نہیں رہی, لیکن برکت کا مطلب یہ نہیں کہ دن 30 گھنٹوں کا ہو جائے. برکت کا مطلب یہ ہے کہ کم وقت میں زیادہ فائدہ, تھوڑے عمل پہ زیادہ اثر, اور دن کے اختتام پر دل کا مطمئن ہونا. ڈیجیٹل زندگی نے ہم سے یہ برکت چھین لی ہے, کیونکہ ہم ہر لمحے کہیں اور ہوتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اے اللہ میری امت کے لیے ان کے صبح کے وقت میں برکت عطا فرما. یہ دعا ہمیں ایک اہم نقطہ سکھاتی ہے, دن کی شروعات جس طرح ہوتی ہے دن ویسا ہی چلتا ہے. اب ذرا سوچئے, اگر دن کی شروعات فجر سے ہو, دعا سے ہو, ذکر سے ہو, اور اگر دوسری طرف دن کی شروعات نوٹیفیکیشن سے, سکرول سے, خبریں دیکھنے سے ہو, تو کیا دونوں کے نتائج ایک جیسے ہو سکتے ہیں؟ ڈیزرز فون بزاتے خود مسئلہ نہیں ہے, مسئلہ بے قابو استعمال ہے. ہم نماز کے لیے کھڑے ہوتے ہیں لیکن فون جیب میں ہوتا ہے اور دل اس میں. ہم قرآن کھولتے ہیں لیکن 5 منٹ بعد بس ایک میسج دیکھ لوں اور پھر تسلسل ٹوٹ جاتا ہے. یہی وہ جگہ ہے جہاں وقت کی امانت متاثر ہوتی ہے. ایک عالم کا قول ہے, جب تمہارا دل عبادت میں نہ لگے تو دیکھو کہ تمہاری تنہائی میں کیا مصروفیت ہے. اکثر ہماری تنہائی اسکرین سے بڑی ہوتی ہے, خاموشی نہیں ہوتی. حالانکہ خاموشی میں ہی دعا گہری ہوتی ہے, سوچ صاف ہوتی ہے اور دل اللہ کے قریب آتا ہے. اس وقت آپ جہاں بھی ہیں, ایک لمحے کے لیے رکیں, خود سے سوال کریں, آج میرا وقت سب سے زیادہ کس چیز نے لے لیا اور کیا وہ چیز مجھے اللہ کے قریب لے گئی؟ یہ سوال سخت نہیں, یہ اصلاح کے سوال ہیں. اسلام میں وقت بچانا عبادت ہے, وقت ضائع نہ کرنا تقویٰ ہے, اور وقت کو مقصد دینا حکمت ہے. حضرت عمر رضی اللہ عنہ فرماتے ہیں, میں اس شخص کو ناپسند کرتا ہوں جو دنیا اور آخرت دونوں کے کام نہ کرے, یعنی بے مقصد دنیا, نہ دنیا سے کٹی ہوئی دینداری. اب سوال یہ نہیں کہ ہم فون چھوڑ دیں یا نہیں, بلکہ سوال تو یہ ہے کہ ہم فون کو اس کی جگہ پہ رکھیں یا نہیں. ہر وقت نہیں, ہر جگہ نہیں, ہر چیز کے لیے نہیں, یہ توازن اسلام سکھاتا ہے. اس میں ہم نے سمجھ لیا کہ وقت اللہ کی امانت ہے, اور یہ بھی کہ ڈیجیٹل دنیا اسے آہستہ آہستہ ہم سے چھین لیتی ہے. اب سوال یہ ہے کہ ہم اس امانت کی حفاظت عملی طور پہ کیسے کریں؟ اسلام ہمیں صرف مسئلہ نہیں بتاتا بلکہ حل بھی سکھاتا ہے. سب سے پہلے یہ بات سمجھ لیجیے, برکت کسی ایپ سے نہیں آتی, برکت نیت, ترتیب اور ذکر سے آتی ہے. نبی کریم صلی اللہ علیہ وسلم کا معمول تھا, دن کی شروعات دعا اور ذکر سے ہوتی تھی. صبح کھلتے ہی اگر پہلا لمس فون کا ہو تو ذہن دنیا کے شور میں چلا جاتا ہے, اور اگر پہلا لمحہ اللہ کے نام سے ہو تو دن کے فیصلے بھی سنور جاتے ہیں. ایک سادہ سی نیت کیجیے, یا اللہ آج کے دن کا ہر لمحہ تیری رضا کے لیے ہو. یہ نیت دن کو عبادت بنا دیتی ہے. اس روز ہم نے ایک الٹا نظام بنا لیا ہے, ہم وقت کو اسکرین کے مطابق ڈھالتے ہیں. اسلام ہمیں سکھاتا ہے عبادت کا وقت مقرر ہے, خاندان کا وقت مقرر ہے, اور آرام کا بھی وقت مقرر ہے, اور پھر جو وقت بچے وہ اسکرین کے لیے ہے. جب اسکرین ہر وقت ساتھ ہو تو وقت بے ترتیب ہو جاتا ہے. ایک بہت حساس مگر ضروری بات ہے, ہم میں سے کئی لوگ اذان سنتے ہیں مگر بس یہ ویڈیو ختم ہو جائے کہتے ہیں, اور یہی وہ لمحہ ہے جہاں وقت کی امانت کمزور ہوتی ہے. یاد رکھیے, جو چیز نماز سے پہلے آ جائے وہ دل میں نماز سے آگے چلی جاتی ہے. نماز کو اسکرین پر فوکیت دینا صرف فرض پورا کرنا نہیں, یہ دل کی تربیت ہے. लिसनर्स आज हम खामोश